0: दुनिया इम्तिहान की जगह है। यहाँ किसी को कुशादगी देकर आजमाया जाता है, किसी को कमी देकर, किसी का इम्तिहान मिलने में है, किसी का न मिलने में। और इंसान की सबसे बड़ी कमजोरी यही है कि उसके पास मुकम्मल मंजर नहीं। हम एक सफ़ा देखते हैं, अल्लाह पूरी किताब जानता है, हम आज देखते हैं वो अंजाम भी जानता है। इसीलिए जब अल्लाह ताला ने आपके लिए रिज़्क का कोई हिस्सा मुकद्दर किया, किसी जगह वसत दी और किसी जगह हद कायम कर दी, तो फौरन ये नतीजा ना निकालिए कि रहमत कम हो गई है, बल्कि दिल से कहिए कि जिसने मेरा हिस्सा मुकर्रर किया है वो रहमान है। और जब फैसला रहमान का हो तो बंदे को यह एतमाद रखना चाहिए कि मैं पूरी हिकमत न समझ सकूं, मगर मेरा रब मेरे हाल, मेरी जरूरत और मेरे अंजाम को मुझसे कहीं बेहतर जानता है।
1: आइए तलहा अशरफुज़्ज़मान के साथ सुनिए पर्ल्स ऑफ द कुरान सिर्फ FM 107 पर।
0: सामिन किराम, अब रहमत के आसार के हवाले से अगर गुफ्तगू करें तो इस रहमत आम्मा का एक ऐसा मंजर देखिए जिसके बगैर शायद ज़मीन पर ज़िंदगी का तसव्वुर ही मुमकिन ना हो, और वो है गैस यानी ज़िंदगी बख्श बारिश। हम बारिश को एक मामूल का कुदरती वाक़या समझकर गुजर जाते हैं, बादल आए, पानी बरसा, ज़मीन भीग गई, लेकिन कुरान इसी मंजर को अल्लाह की रहमत के आसार में शुमार करता है। इरशाद खुदाबंदी है,
2: وهو الذي ينزل الغيث من بعد ما قنطوا وينشر رحمته هو الولي الحميد
0: وهي ہے جو لوگوں کو مایوس ہو جانے کے بعد غیث برساتا ہے اور اپنی رحمت ہے۔ تو یہاں برسنے والا پانی لازم غیث نہیں، غیث ہے جو ضرورت کے مطابق مدد بن کر آئے، مردہ زندگی دے اور کے نفع کا سامان رہنے۔ اب ذرا اس پرزر کو قرآن دیکھیں، فرمائے
2: يرسل الرياح فتثر سحابا فصوته في السماء كيف يشاء يجعله كسفة الودق من خلاله
0: هوائیں چلتی ہیں لیکن ہوا خود اپنے اختیار سے نہیں چلتی، پھر ہوائیں بادل اٹھائے تو بعد اندر پانی کا بھاری خلیوں ہے، مگر وہ زمین سے بہت دور ہوں جہاں پیاس شدت اختیار کر چکی ہے، ان کے پاس تو ایسی نہیں کہ آج کے آپ کو کھینچ کر اپنی زمین پر لے، وہی سب بادل مسئلہ رہتا ہے پھر وہ ٹکڑوں میں تکرتا پھر ان کے درمیان پانی اترتے دکھائی دیتے ہیں، یعنی پانی دیوار کی سوئی تاکہ بستیاں تر عموماً قراقت ہوئے زمین اسے اندر جب بھی پیتا ہے جڑیں اسے سیئے اور پھر یہی قطرے زندگی کی صورت اختیار کر لیتے ہیں۔ کہتا ہے کہ جب یہ پانا کندوں تک پہنچتا ہے جن کے بتائے تو اذا ہم یستبشرون اچانک ان کے چہروں پر خوشی پھیل جاتی ہے، کیونکہ ابھی کچھ دیر پہلے یہی لوگ مایوسی کے کنارے پر کھڑے تھے، زمین خشک تھی، کھیت پیاسے تھے، جانور پانی کے منتظر تھے اور انسان آسمان کی طرف دیکھ رہا تھا، پھر بادل آیا، پانی اترا اور مایوسی کے اسی منظر پر امید کا رنگ چڑھ جاتا ہے۔ اسی لیے قرآن فوراً ہماری نگاہ کو بارش سے اٹھا کر رحمت کی طرف لے جاتا ہے۔
2: فانظر الى آثار رحمت اللہ کیف یحیی الارض بعد موتها،
0: دیکھیے اللہ کی رحمت کے آثار کو، وہ زمین کو اس کی موت کے بعد کس طرح زندہ کرتا ہے۔ قرآن کہتا ہے کہ بارش کے پیچھے رحمت کو بہتا

0: सिंगल्स मैच में मंगोलिया के यासान और जॉन सिंग मैंग को 3-0 से शिकस्त दी। अब्दुल्ला अल तमीमी आज राउंड ऑफ 16 में जापान के रियोनोसुके त्सुकेके का साथ के साथ मुकाबला करेंगे। कतर की बीच वॉलीबॉल टीम जिसमें मूसा अल खैर और लहबाब मोहम्मद शामिल हैं एशिया एशियन गेम्स 2026 के ग्रुप डी में अपना विनिंग रन जारी रखा। कतर ने कंपटीशन के अपने दूसरे मैच में श्रीलंका को 1-2 शिकस्त दी। कतर की नेशनल 3x3 बास्केटबॉल टीम ने बहरीन को 15-21 पॉइंट से शिकस्त देकर एशियन गेम्स के क्वार्टर फाइनल्स के लिए क्वालिफाई कर लिया है। क्वार्टर फाइनल में टीम कतर का मुकाबला मंगोलिया और सिंगापुर के दरमियान होने वाले मैच के विनर से होगा। और सऊदीया के जद्दा शहर में आज अरब गल्फ कप फुटबॉल में कतर का सामना बहरीन से होगा। कल सऊदी अरब ने कुवैत को 1-0 से शिकस्त दी। इराक और ओमान के दरमियान मुकाबला 1-1 गोल के बराबरी पर खत्म हुआ। स्पोर्ट्स हेडलाइंस में आज इतना ही। आप सुन रहे हैं FM 107। अब आप न्यूज हेडलाइंस समाप्त फरमाइए।
1: FM 107 पर न्यूज हेडलाइंस विद फुरकान शाहिद।
2: وزیر اعظم و وزیر خارجہ نے نیویارک میں متعدد ممالک کے اعلی حکام و وزرائے خارجہ سے ملاقات کے دوران دو طرفہ تعلقات اور خطے میں کشیدگی کم کرنے کی کوششوں پر تبادلہ خیال کیا۔ کابینہ نے اپنے معمول کے اجلاس میں صاحب سمو امیر کے اقوام متحدہ کی جنرل اسمبلی سے خطاب کو سراہتے ہوئے علاقائی اجتماعی سلامتی کے نظام کے قیام کی دعوت کی حمایت کی ہے۔ اس کے علاوہ کابینہ نے سعودی عرب کے متعدد شہروں کو نشانہ بنانے والے حملوں کی بھی شدید الفاظ میں مذمت کی ہے۔ ریاست قطر نے بیلجیم اور روانڈا کے درمیان سفارتی تعلقات کی بحالی اور دونوں ممالک کے سفارت خانے دوبارہ کھولنے کے فیصلے کا خیر مقدم کیا ہے۔ اور قطر نے اقوام متحدہ کی جنرل اسمبلی کے 11th اجلاس کے موقع پر نیویارک میں ایبولا کے خاتمے کے لیے اجتماعی کوششوں کو تیز کرنے کے موضوع پر G20 ممالک کے وزرائے خارجہ کی اجلاس میں شرکت کی، جس کی نمائندگی ڈاکٹر مریم بنت علی بن ناصر المسند نے کی۔ اسی کے ساتھ ساتھ اردو ریڈیو قطر FM 107 سے آج کا نشریہ اپنے اختتام کو پہنچتا ہے۔ اسٹوڈیو سے تکنیکی معاون نور، سوشل میڈیا سے انتخاب عالم، نیوز روم سے محمد امین، سرور مرزا اور مجھے فرقان شاہد کو دیجیے اجازت۔ فی امان اللہ۔
1: ہمارا اگلا بلٹن شام 7 بجے پیش کیا جائے گا۔ سنتے رہیے FM 107، دل سے دیسی۔

0: ये जिंदगी को पढ़ने का एक अलग जाविया है। अल्लाह अपने बंदों पर बार बार निहायत बारीक अंदाज से लुत्फ फरमाने वाला है। कभी उसका लुत्फ नेमत की सूरत में फौरन दिखाई देती है और कभी हादसे, ताखीर, महरूमी या रुकावट के पर्दे में छुपा होता है। इसलिए अपनी ज़ाती ज़िंदगी में हो या उम्मत के हालात में, जब कोई मंजर दिल को ज़ख्मी करे, कोई ख़बर गमगीन कर दे, कोई सूरत हाल बेबसी का एहसास दिलाए, तो मोमिन सिर्फ मौजूदा मंजर पर आखिरी फैसला नहीं सुनाता, वो कहता है कि अभी कहानी तो मुकम्मल नहीं हुई। वो गम को गम समझता है, तकलीफ को तकलीफ है, मगर उसके साथ अल्लाह के लुत्फ का इंतज़ार भी करता है, क्योंकि कभी समंदर सामने आता है तो रास्ता रोकने के लिए नहीं, रास्ता बनने के लिए आता है।
1: आइए तलहा अशरफुज़्ज़मान के साथ सुनिए पर्ल्स ऑफ द कुरान सिर्फ FM 107 पर।
0: अब इसी उसूल का एक और अजीम तारीखी मंजर हमें सुलह हुदैबिया में भी दिखाई देता है। ज़ुल्क़ादा 6 हिजरी, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने सहाबा को बताया कि आप उम्रे के लिए मक्का जाएंगे। आप सल्लल्लाहु अलैहि वसल्लम ने ख्वाब में देखा था कि आप और आपके साथी अमन के साथ बैतुल्लाह में दाखिल हो रहे हैं, तवाफ कर रहे हैं, कुछ सर मंडवा रहे हैं और कुछ बाल कतरवा रहे हैं। चुनाचे तकरीबन 1400 सहाबा आप सल्लल्लाहु अलैहि वसल्लम के साथ रवाना हुए। मकसद जंग नहीं था, मकसद उम्रा था, इसीलिए कुर्बानी के जानवर भी साथ थे। ज़ुल्हुलैफ़ा पहुंचकर आप सल्लल्लाहु अलैहि वसल्लम ने एहराम बांधा, कुर्बानी के जानवरों को इशार और तकलीद के जरिए नुमाया किया ताकि दूर से मालूम हो जाए कि ये बैतुल्लाह के लिए तयशुदा मुकर्रर करदा हदी हैं। अरब मुआशरे में इन अलामात का एहतराम इस कदर मारूफ था कि रास्ते में ऐसा जानवर अलग भी हो जाता तो लोग जानते थे कि उसे नुकसान नहीं पहुंचाना है। साथ ही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुजा के एक शख्स को हालात मालूम करने के लिए आगे भेजा, क्योंकि कुरैश को मुसलमानों की आमद की खबर पहुंचना यकीनी था। वो वापस आया तो खबर मामूली न थी, कुरैश पूरी तैयारी के साथ निकल चुके थे। उन्होंने खुराक और दूध का इंतजाम कर लिया था, जंगी तैयारी कर ली थी और अहद कर रहे थे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और आपके साथियों को मक्का में दाखिल नहीं होने देंगे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यह सुनकर अफसोस के साथ फरमाया, या वैह कुरैश, कुरैश का क्या हो गया? आप सल्लल्लाहु अलैहि वसल्लम तो लड़ने नहीं आए थे, आपकी ख्वाहिश ये थी कि कुरैश आपको दूसरे लोगों के साथ मामला करने दे, अगर दूसरे लोग गालिब आ गए तो कुरैश का मकसद खुद हासिल हो जाएगा, और अगर अल्लाह ने आप सल्लल्लाहु अलैहि वसल्लम को गलबा अता फरमाया तो फिर कुरैश चाहें तो इस्लाम में दाखिल हों, और अगर मुकाबला ही करना हो तो अपनी कुव्वत महफूज रहने के बाद करें। लेकिन साथ ही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का अज़्म भी वाज़ह था, अल्लाह ने जिस हक के साथ भेजा है उसकी जद्दोजहद तरक नहीं होगी यहाँ तक कि अल्लाह उसे गालिब फरमा दे या जान उसी राह में चली जाए। फिर इत्तला मिली कि खालिद बिन वलीद, जो उस वक्त अभी मुसलमान नहीं हुए थे, कुरैश के घुड़सवार दस्ते के साथ रास्ते में मौजूद हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुकाबला के बजाय रास्ता बदल दिया, सहाबा से फरमाया कि दाएं जानिब से चलो, क्योंकि मकसद मक्का तक पहुंचना था, खून बहाना नहीं। सामने किरम, यहाँ सीरत का एक बहुत ही खूबसूरत सबक है कि हर तसादुम से बचना कमजोरी नहीं होता, कभी कभार मंजिल की हिफाजत के लिए गैर जरूरी मारके से बचना ही हिकमत होती है। अब मुसलमान दूसरे रास्ते से निकल गए। खालिद बिन वलीद ने लश्कर की गर्द देखी और समझ गए कि मुसलमान आगे निकल चुके हैं, चुनाचे कुरैश को खबरदार करने वो वापस दौड़े, और फिर हुदैबिया के मकाम पर एक और हैरत अंगेज वाकया पेश आया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की कसवा नामी ऊंटनी अचानक बैठ गई। सहाबा ने उसे उठाने की कोशिश की और कहा, खलअतिल कसवा, कसवा अड़ गई है। लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फौरन फरमाया, मा खलअतिल कसवा वमा दाकलहा बिखुलुकिन वलकिन हबसहा हाबिसुल फील, कसवा अड़ी नहीं, یہ اس کی عادت نہیں بلکہ اسے اسی ذات نے روک دیا ہے جس نے ہاتھی کو مکے سے روکا تھا۔ یہاں پھر وہی سبق سامنے آتا ہے کہ صحابہ تو مکہ جانا چاہتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم خود مکے کے فرزند ہیں، وہیں آبا و اجداد، وہیں بیت اللہ، اور آپ صلی اللہ علیہ وسلم کسی حملے کے لیے نہیں بلکہ عبادت کے لیے آئے ہیں۔ اس کے باوجود راستہ رک گیا۔ اب ظاہر کہتا تھا یہ رکاوٹ ہے، لیکن تقدیر کے اندر کچھ اور تیار ہو رہا تھا۔ ابھی صحابہ کو معلوم ہی نہیں تھا کہ مکے کے دروازے پر یہ رک جانا اس عظیم خیر کا مقدمہ بننے والا ہے۔ انہیں صرف اتنا دکھائی دے رہا تھا کہ منزل سامنے ہے، مگر قدم آگے نہیں بڑھ رہے۔ وہ قافلہ جو عمرے کی نیت سے مکے کی طرف بڑھ رہا تھا، اب حدیبیہ کے آخری کنارے پر ٹھہر گیا۔ سلام کرام، ایک مرتبہ پھر اس رکاوٹ کی معنویت کو محسوس کیجئے۔ مکہ رسول اللہ صلی اللہ علیہ وسلم کے لیے کوئی اجنبی شہر نہیں تھا، یہی آپ صلی اللہ علیہ وسلم کی جائے پیدائش یعنی پیدائش کی جگہ تھی، یہی آپ کے آبا و اجداد کی سرزمین، یہی عبد المطلب، ہاشم اور قریش کے معزز خاندان کی تاریخ تھی۔ آپ صلی اللہ علیہ وسلم کا نسب اس سرزمین کی جڑوں سے وابستہ تھا۔ کعب بن لوئی جیسے آپ صلی اللہ علیہ وسلم کے بزرگوں کو عرب میں ایسا مقام حاصل تھا کہ ایک زمانے میں لوگ ان کی وفات جیسے بڑے واقعات کو تاریخ کے تعین کا حوالہ بناتے تھے، پھر عام الفیل جیسے عظیم واقعات تاریخ کے نشان بنے۔ اب اس کے باوجود رسول اللہ صلی اللہ علیہ وسلم نے جذبات کو فیصلے پر غالب نہیں آنے دیا، نہ فرمایا کہ یہ میرا شہر ہے اس لیے میں ہر قیمت پر داخل ہوں گا، نہ اپنی خاندانی نسبت کو جنگ کا جواز بنایا۔ آپ صلی اللہ علیہ وسلم کی ترجیح واضح تھی، ہم جنگ کے لیے نہیں عمرے کے لیے آئے ہیں۔ اسی مقصد سے آپ صلی اللہ علیہ وسلم نے چاہا کہ ایک نمائندہ قریش کے پاس جائے اور صاف الفاظ میں بتا دے کہ مسلمانوں کی آمد کا مقصد قتال نہیں بلکہ بیت اللہ کی زیارت اور عمرہ ہے۔ آخر بیت اللہ کسی ایک قبیلے کی ذاتی ملکیت تو نہیں تھا، عرب کے مختلف علاقوں سے آنے والے معتمرین بھی اس کا رخ کرتے تھے۔ پھر یہ قافلہ تو خود اہل مکہ سے تعلق رکھنے والے رسول اللہ صلی اللہ علیہ وسلم کی قیادت میں آیا تھا۔ ابتدا میں عمر بن الخطاب رضی اللہ عنہ کو بھیجنے کا خیال ہوا۔ عمر رضی اللہ عنہ نے عرض کیا کہ مکے میں بنو عدی میں سے اس وقت ایسا کوئی مضبوط شخص موجود نہیں جو انہیں قریش سے تحفظ دے سکے، اور قریش ان کی سخت مخالفت سے بھی واقف ہیں۔ پھر انہوں نے ایک بہتر نام پیش کیا، عثمان بن عفان رضی اللہ عنہ۔ عثمان رضی اللہ عنہ کا تعلق بنو امیہ سے تھا اور مکے میں ان کا قبیلہ تعداد اور اثر و رسوخ رکھتا تھا، چنانچہ رسول اللہ صلی اللہ علیہ وسلم نے انہیں اپنا پیغام لے کر قریش کے پاس بھیجا۔ عثمان رضی اللہ عنہ مکہ پہنچے تو ان کے رشتہ دار عبان بن سعید ابن العاص نے انہیں اپنی پناہ دی اور قریش کی مجلس تک پہنچایا۔ عثمان رضی اللہ عنہ نے وہاں رسول اللہ صلی اللہ علیہ وسلم کا پیغام واضح کر دیا کہ ہم لڑائی کے لیے نہیں آئے، ہمارا مقصد صرف عمرہ ہے۔ قریش نے عثمان رضی اللہ عنہ سے کہا کہ اگر تم چاہو تو خود بیت اللہ کا طواف کر لو۔ تو یہاں آپ عثمان رضی اللہ عنہ کا جو جواب تھا، یہ دراصل وفاداری کے خوبصورت منظر ہمارے سامنے لاتا ہے۔ انہوں نے کہا کہ میں اس وقت تک طواف نہیں کر سکتا جب تک رسول اللہ صلی اللہ علیہ وسلم طواف نہ کر لیں۔ یعنی سوچیے ذرا، بیت اللہ سامنے ہے، موقع موجود ہے، اجازت بھی مل رہی ہے، مگر دل کہتا ہے کہ جس رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ آیا ہوں ان سے پہلے اپنی خواہش پوری کیسے کر لوں۔ ادھر حدیبیہ میں مذاکرات کا ایک اور سلسلہ شروع ہوا۔ خزاعہ کے سردار بدیل ابن ورقا رسول اللہ صلی اللہ علیہ وسلم کے پاس آئے۔ خزاعہ اس وقت مسلمان نہ تھے، لیکن ان کا میلان قریش کی نسبت رسول اللہ صلی اللہ علیہ وسلم کی طرف زیادہ تھا۔ بدیل نے بتایا کہ قریش کے مختلف قبائل حدیبیہ کے آس پاس پانی کے مضبوط ذخائر کے قریب جمع ہیں، انہوں نے اپنے اتحادیوں، احابیش اور دوسرے لوگوں کو بھی اکٹھا کر لیا ہے، مکمل تیاری ہے، اور وہ قسم کھا چکے ہیں کہ مسلمانوں کو طاقت کے ساتھ مکے میں داخل نہیں ہونے دیں گے۔ یہ خبر سن کر بھی رسول اللہ صلی اللہ علیہ وسلم کا جواب جنگی اشتعال نہ تھا۔ آپ صلی اللہ علیہ وسلم نے پھر وہی حقیقت سامنے رکھی، ہم کسی سے لڑنے نہیں آئے، ہم عمرہ کرنے اور بیت اللہ کی حرمت کی تعظیم کے لیے آئے ہیں۔ پھر آپ صلی اللہ علیہ وسلم نے ایک ایسی تجویز پیش فرمائی جس میں امن بھی تھا، حکمت بھی، اور قریش کے مفاد کی رعایت بھی۔ مفہوم یہ تھا کہ جنگ نے قریش کو تھکا دیا ہے، کیوں نہ ایک مدت کے لیے جنگ روک دی جائے، لوگ امن میں رہیں قریش مجھے اور دوسرے

0: والصلاة القائمة، آت محمدا الوسيلة والفضيلة، وابعث مقاما محمودا الذي وعدته.
1: FM 107 پر پیغام.
2: پریشانی میں مذاق اور خوشی میں تانا نہیں دینا چاہیے، کیونکہ اس سے رشتوں میں موجود محبت ختم ہو جاتی ہے. انسان کو اللہ تعالیٰ سے معافی اور صحت کا سوال کرتے رہنا چاہیے، کیونکہ ایمان کی نعمت کے بعد تندرستی سے بہتر کوئی نعمت نہیں ہے. اللہ تعالیٰ آپ سب کو ہمیشہ تندرست، خوش و خرم اور سلامت رکھے.
1: پیغام آن ایف ایم 107.
3: آپ سن رہے ہیں ایف ایم 107.
4: ایف ایم 107.
5: دل سے دیسی.
6: Hello and welcome to our segment called Smart Money. मैं हूँ आपकी दोस्त, आपकी होस्ट नासिया. आज दोस्तों इस सेगमेंट में हम बात करने वाले हैं इमरजेंसी फंड की, यानी मुश्किल वक्त का सबसे बड़ा आपका सहारा. वैसे तो अल्लाह ही है, लेकिन हाँ, फाइनेंशियली अगर सहारा देखा ढूंढा जाए तो ये वही फंड है. आज हम एक ऐसे फाइनेंशियल टॉपिक पर बात कर रहे हैं जो शायद इन्वेस्टमेंट, बिजनेस या फिर लग्जरी स्पेंडिंग जितना एक्साइटिंग ना लगे, लेकिन असल में ये हर घर और हर इंसान के लिए बहुत ज़रूरी है. इमरजेंसी फंड. जिंदगी में बहुत सी चीज़ों की प्लानिंग की जा सकती है, लेकिन हर चीज़ को प्रेडिक्ट करना नामुमकिन है. कभी कुछ भी अचानक हो सकता है, गाड़ी खराब हो गई, जॉब चली गई या कोई और सिचुएशन.

0: 175,030 हो गई है। गुज़िश्ता 24 घंटों के दौरान गज़ा के अस्पतालों में 5 शहदा और 35 ज़ख्मी लाए गए हैं। वज़ारत सेहत के मुताबिक जंगबंदी के बाद भी 1,408 फ़लस्तीनी शहीद और 4,916 ज़ख्मी हो चुके हैं। सामईन, नशरिये के अख्तिताम पर एक मरतबा फिर पेश खिदमत है अहम ख़बरों का खुलासा। साहब सुमो अमीर ने न्यूयॉर्क में अक्वामे मुत्तहिदा के सदर दफ्तर में अमरीका की जानिब से मुनाकिद किए गए एक कसीर मुल्की इजलास में शिरकत की। इजलास में मशरिक़ वुस्ता की सिक्योरिटी से मुतालिक होने वाली ताज़ा तरीन पेशरफ्त, इसके इलाकाई और बैन अल-अक़वामी अमन व इस्तेहकाम पर पड़ने वाले असरात का जायज़ा लिया गया। वज़ीर ममलकत बराए उमूर खारजा ने न्यूयॉर्क में मुतअद्दद ममालिक के वज़राए खारजा और बैन अल-अक़वामी इदारों के सरबराहान से मुलाकातें की हैं। रियासत कतर ने गज़ा में तामीर नौ के लिए बैन अल-अक़वामी कोशिशें जारी रखने पर जोर दिया है। कतर ने दहशतगर्दी के मुतासरीन के हुकूक और उनकी बहाली के लिए बैन अल-अक़वामी तआवुन की तजदीद पर जोर दिया है। रियासत कतर ने खलीज तआवुन कौंसिल और आसियान के मुश्तरका वजारती इजलास में शिरकत की है। कतर ने फ़लस्तीनी बच्चों के तहफ़्फ़ुज़, फौरी जंगबंदी और उनके बुनियादी हकूक की ज़मानत देने पर जोर दिया है। वज़ारत सेहत आम्मा ने सरतान के इलाज, तहकीक और जदीद तबी सहूलियात के फ़रोग़ के लिए मेमोरियल सलोन कैटरिंग कैंसर सेंटर के साथ एक मुफाहमती याददाश्त पर दस्तखत किए हैं। गज़ा में इसराइली हमलों के नतीजे में शहीद और ज़ख्मी होने वाले फ़लस्तीनियों की तादाद में मज़ीद इजाफ़ा रिकॉर्ड किया गया है। सामईन, रेडियो कतर से आज का दूसरा नशरिया अब अपने अख्तिताम को पहुँचता है। हमारे साथी असीला भंडार और मुझे मोहम्मद नफीस को अगली मुलाकात तक के लिए दीजिए इजाज़त। फ़ी अमानिल्लाह।
1: हमारा अगला बुलेटिन सुबह 9 बजे पेश किया जाएगा। सुनते रहिए FM 107। हमारे नए स्पोर्ट्स प्रोग्राम गेम चेंजर में हम उन मारूफ स्पोर्ट्स खिलाड़ियों के बारे में बात करेंगे जिनकी तकनीक और अंदाज ने उनके खेलों के रुख को बदल दिया। सुनिए गेम चेंजर हमारे स्पोर्ट्स जर्नलिस्ट और एक्सपर्ट मोहम्मद अमीन के साथ ओनली ऑन FM 107। दिल से देसी गेम चेंजर
2: सीजन 2। अस्सलाम वालेकुम दोस्तों, गेम चेंजर में आपका इस्तकबाल है। मैं हूं आपका मेज़बान मोहम्मद अमीन। गेम चेंजर शो में हम स्पोर्टिंग हिस्ट्री के मुख्तलिफ उन लम्हों को एनालाइज करते हैं जो सिर्फ मैच का रिजल्ट नहीं बदलते बल्कि कभी कभी पूरी गेम की सोच, बहस और नैरेटिव को बदल देते हैं। कभी एक डिसीशन, कभी एक गोल, कभी एक कॉन्ट्रोवर्सी और कभी सिर्फ एक पल। ऐसा ही एक पल 2026 फीफा वर्ल्ड कप के फाइनल में आया था। एक ऐसा पल जो फुटबॉल की तारीख में हमेशा के लिए रजिस्टर हो गया। लेकिन आज की कहानी सिर्फ उस हेडबट की नहीं, आज हम देखेंगे कि उस एक कॉन्ट्रोवर्शियल पल के बाद ज़िनेदिन ज़िदान की लेगेसी ने किस तरफ सफर तय किया। एक फुटबॉल जीनियस से एक कॉन्ट्रोवर्शियल फिगर तक, फिर रियल मद्रिद के सक्सेसफुल कोच तक और अब फ्रांस नेशनल टीम के हेड कोच तक। लेकिन उससे पहले स्पोर्ट्स हेडलाइंस। कतर की विमेंस वॉलीबॉल टीम ने अम्मान में तीसरी वेस्ट एशियन वॉलीबॉल चैंपियनशिप में चौथी पोजीशन हासिल की। फाइनल में कतर की टीम को लेबनन के हाथों 3-0 से शिकस्त मिली। दोहा 2026 वर्ल्ड शूटिंग चैंपियनशिप की मेजबानी करेगा जो 1 से 14 नवंबर तक लुसेल शूटिंग कॉम्प्लेक्स में मुनक्किद होगी। इंडिया ने बांग्लादेश को 3-0 से हरा कर एशिया अंडर 20 फुटबॉल टूर्नामेंट के लिए क्वालिफाई कर लिया जो अगले साल चीन में होगा। तो ये थे स्पोर्ट्स हाइलाइट्स। अब हम चलते हैं, बात करते हैं आज के गेम चेंजर शो का सबसे इम्पोर्टेंट कैरेक्टर ज़िनेदिन ज़िदान के बारे में। जैसे मैंने कहा कि ज़िनेदिन ज़िदान आप फ्रांस के नेशनल टीम के कोच हैं और ये कहानी जो आज हम बताने जा रहे हैं शायद उस हेडबट जो 2006 वर्ल्ड कप फाइनल में हुआ था उससे भी ज़्यादा इंटरेस्टिंग है। तो चलिए शुरू करते हैं आज का गेम चेंजर। आपको पता है कौन है, वो है ज़िनेदीन ज़िदान, वन ऑफ द मार्वेलस मिडफील्डर, वन ऑफ द मार्वेलस कैरेक्टर ऑन द फील्ड फॉर फ्रांस। और उन्होंने कई मुख्तलिफ टॉप क्लब्स में भी अपना जो टैलेंट है उसको भी दिखाकर लोगों का दिल जीता। एंड आज भी ज़िनेदीन ज़िदान एक मॉडर्न एरा के अगर किसी फुटबॉलर के बारे में बात करें तो ज़िनेदीन ज़िदान वाज अ मास्टर क्लास। वाज एन इफेक्टिव मिडफील्डर, अटैकिंग मिडफील्डर, टीम को लीड किया, फ्रांस को वर्ल्ड कप जितवाया 1998 वर्ल्ड कप में, एंड 2000 यानी सन 2000 में यूरो चैंपियंस भी बने। तो ज़िनेदीन ज़िदान एक मोर देन लार्जर देन अ लाइफ फिगर है इन नॉट ओनली इन फ्रांस बल्कि पूरी यूरोप में, पूरी दुनिया में। ही इज अ काइंड ऑफ अ कैरेक्टर दैट यंग जनरेशंस कैन लुक अप टू। गेम चेंजर सीजन 2। 9 जुलाई 2006 बर्लिन फीफा वर्ल्ड कप फाइनल फ्रांस वर्सेस इटली। एक तरफ ज़िदान, दूसरी तरफ मार्को मातेराज़ी। और मैच के 110th मिनट में फुटबॉल की दुनिया ने वो सीन देखा जो आज भी लोगों को याद है। ज़िदान ने मातेराज़ी के सीने में हेडबट किया और रेफरी ने फौरन रेड कार्ड। फ्रांस का कप्तान फाइनल से बाहर। और कुछ ही देर बाद फ्रांस पेनल्टीज में इटली से हार गया। लेकिन सवाल ये है, आखिर उस एक पल ने फुटबॉल को इतना हिला क्यों दिया? दैट इज अ क्वेश्चन। और दूसरा सवाल, क्या ज़िदान की लेगेसी उस हेडबट की वजह से खराब हुई या फिर उस कंट्रोवर्शियल मोमेंट के बावजूद ज़िदान ने बाद में अपनी लेगेसी को दोबारा डिफाइन कर दिया? आज इस प्रोग्राम में हम इसी सफर को समझने की कोशिश करेंगे। द स्टेज 2006 वर्ल्ड कप फाइनल और फुटबॉल की तारीख के सबसे बड़े मैचेस में से एक था। बर्लिन के ओलंपिया स्टेडियम में फ्रांस और इटली आमने सामने थे। फ्रांस के कप्तान थे ज़िनेदीन ज़िदान और ये उनके इंटरनेशनल करियर का आखिरी मैच था। आखिरी मैच। 34 साल की उम्र में ज़िदान पहले ही अनाउंस कर चुके थे कि वर्ल्ड कप के बाद वो इंटरनेशनल फुटबॉल को अलविदा कह देंगे। यानी बर्लिन का ये मैच उनके करियर का फेयरवेल था और शुरुआत भी बिल्कुल फिल्मी। जी हाँ दोस्तों, फ्रांस को पेनल्टी मिली, ज़िदान ने स्पॉट से शॉट लिया, बॉल क्रॉस बार को टच करती हुई गोल में गई, फ्रांस टुक द लीड। लेकिन इटाली ने मार्को मातेराज़ी के हेडर से बराबर कर दी स्कोर को। स्कोर वाज 1-1। 90 मिनट के बाद भी स्कोर वही, एक्स्ट्रा टाइम शुरू हुआ, प्रेशर बढ़ता गया और फिर आया वो मोमेंट 110th मिनट। ज़िदान और मातेराज़ी एक दूसरे के करीब थे, कुछ अल्फाज का तबादला हुआ, ज़िदान पहले आगे बढ़े फिर अचानक रुके, पलटे और हेडबट, मातेराज़ी जमीन पर गिर गए, रेफरी ने ज़िदान को रेड कार्ड दिखा दिया, फ्रांस ने अपना कप्तान खो दिया और दुनिया ने फुटबॉल हिस्ट्री की सबसे आइकॉनिक तस्वीरों में से एक देखी। ज़िदान अपना सर झुकाए हुए मैदान से बाहर जा रहे थे। वर्ल्ड कप ट्रॉफी उनके बिल्कुल करीब थी लेकिन वो ट्रॉफी उनकी नहीं थी। क्या कहा था मातेराज़ी ने? यही वो सवाल है जो 20 साल के करीब वक्त गुजरने के बाद भी लोगों को क्यूरियस करता है। मातेराज़ी ने ऐसा क्या कहा था? क्या उन्होंने ज़िदान की फैमिली को टारगेट किया? क्या बात उनकी माँ के हवाले से थी या उनकी बहन के हवाले से? सच ये है कि एग्जैक्ट लव्स आज भी कम्प्लीटली एस्टैब्लिश नहीं है। इंसिडेंट के बाद लिप रीडिंग एक्सपर्ट्स ने भी अपनी अपनी थ्योरीज जो है वो पेश की। मातेराज़ी ने भी बाद में कहा कि उन्होंने ज़िदान की माँ को इंसल्ट नहीं किया था, लेकिन जो भी कहा गया था उसका इम्पैक्ट ज़िदान पर ज़रूर हुआ। एक नॉर्मली कंपोज्ड और कंट्रोल खिलाड़ी ने अपना टेम्पर लूज कर दिया, जिसको हम कहते हैं संयम, कंट्रोल्ड, आपका जो खामोशी है उसको आपने खो दिया। और ज़िदान ने वही किया उस दिन और सब ताज्जुब रह गए, ज़िदान हाउ कैन इट बी पॉसिबल। और ये फुटबॉल की दुनिया के लिए एक एक्स्ट्रा ऑर्डिनरी साइट थी। क्यों? क्योंकि ज़िदान वो प्लेयर थे जिन्हें एलिगेंस, कंट्रोल और कंपोजर के लिए जाना जाता था। उनका फुटबॉल भी उनकी पर्सनैलिटी जैसा ही था, काम, एलिगेंट, इंटेलिजेंट, कंट्रोल्ड। लेकिन उस रात बर्लिन में कंट्रोल खत्म हो गया था। ایک ریڈ کارڈ اور بہت بڑا اثر. زیدان کے ریڈ کارڈ کا ڈائریکٹ ایفیکٹ میچ پر پڑا. فرانس نے اپنا کپتان اور کریٹو لیڈر کھو دیا. زیدان صرف ٹیم کے کپتان نہیں تھے, وہ فرانس کے مڈ فیلڈ کا ایموشنل اور کریٹو سینٹر تھے. ان کی ایبسنس میں فرانس کا اٹیکنگ سٹرکچر بہت کمزور ہو گیا تھا. میچ پینلٹیز تک گیا اور شوٹ آؤٹ میں اٹلی نے فرانس کو 3-5 سے شکست دی اور اٹلی ورلڈ چیمپئن بن گئی. فرانس رنر اپ اور زیدان وہ ورلڈ کپ فائنل کے اینڈ پر پچ پر موجود نہیں تھے بیکاز ریڈ کارڈ. ایک عجیب کانٹرڈکشن تھا جو لوگوں کو سمجھ نہیں آ رہا تھا. مین سمجھ تو آ رہا تھا بٹ ایکسیپٹیبل نہیں لگ رہا تھا کہ زیدان واز ناٹ دیئر, وہ موجود ہی نہیں تھے. بیکاز ریڈ کارڈ کا مطلب ہوتا ہے کہ آپ گراؤنڈ سے بالکل باہر ہو جاتے ہیں. ایک طرف وہ کھلاڑی جنہوں نے فرانس کو فائنل تک پہنچانے میں انارمس رول پلے کیا, دوسری طرف وہ کپتان جنہوں نے فائنل کے سب سے کروشل مومنٹس میں اپنی ٹیم کو اکیلا چھوڑ دیا. اسی لیے زیدان کا ہیڈ بٹ صرف ایک ڈسپلنری انسیڈنٹ نہیں تھا, یہ لیڈرشپ پر ڈیبیٹ بن گیا کہ کیا کپتان کو ہر سچویشن میں اپنے ایموشنز کنٹرول کرنے چاہیے, کیا پروووکیشن وائلنس کو جسٹیفائی کر سکتی ہے, کیا ایک کھلاڑی اپنی پرسنل ڈگنیٹی ڈیفینڈ کرتے ہوئے ٹیم کو رسک میں ڈال سکتا ہے, اور سب سے اہم بات کیا ایک گریٹ کھلاڑی کا ایک بیڈ مومنٹ ان کی پوری لیگیسی کو ڈیفائن کر سکتا ہے. آخرکار سب لوگ یہ پوچھتے ہیں کیا زیدان ہیرو تھا یا ویلن. اس میچ کی بات کر رہا ہوں میں, 2006 ورلڈ کپ فائنل اگینسٹ اٹلی. فرانس میں دیکھا جائے ان کے ملک میں ریاکشن ڈیوائڈیڈ تھا. کچھ لوگوں نے کہا زیدان نے غلط کیا, انہوں نے اپنی ٹیم کو ڈیمیج کیا. ورلڈ کپ فائنل میں کپتان کے لیے یہ ان ایکسیپٹیبل تھا, لیکن دوسرے لوگوں نے کہا زیدان کو پرووک کیا گیا تھا, انہوں نے جو کیا وہ غلط ضرور تھا لیکن ان کے اگینسٹ کی گئی وربل پرووکیشن کو بھی اگنور نہیں کیا جا سکتا. یہاں سے زیدان کی امیج اور بھی انٹرسٹنگ ہوئی. وہ صرف فٹ بال جینیس نہیں رہے, وہ ایک فلاڈ جینیس بن گئے. ایز اے جینیس جو ایکسٹرارڈنری بھی تھا اور انسان بھی. انسان ہے تو یو نو وی کین ناٹ بی ویری پرفیکٹ, وی کین ٹرائی ٹو بی پرفیکٹ. زیدان ایک خاموش ایک انسان, ایک وہ اس طرح کا انسان کمپوزڈ, جیسے میں نے بتایا بہت ہی یو نو سیم رکھنے والا جو انسان پرسنالٹی. وہ اس دن اس رات کو برلین کے اس اسٹیڈیم میں اپنا جو قابو اپنے اوپر جو قابو رہتا ہے نا, وہ قابو بے قابو ہو گیا اور وہ غصے میں آ کر مترازی کو ہیڈ بٹ کر دیا. تو ایک فلاڈ جینیس, جینیس تو تھے لیکن اس انسیڈنٹ کے بعد لوگوں نے کہا تھا کہ یہ فلاڈ جینیس ہے, غلطی تو ہوئی ہے. اب کلچرل فینومنون کی بات کروں تو ہیڈ بٹ کے بعد زیدان کا نام فٹ بال سے باہر بھی چلا گیا. سانگز بنے, میمز بنے, پیراڈیز بنی. فرانس میں خود بولے نام کا گانا بھی پاپولر ہوا. ٹیلی ویژن پروگرامس میں انسیڈنٹ کو ڈسکس کیا جاتا تھا. نیوز پیپرز نے ویکس تک یعنی ہفتوں تک اس پر انالیسس کی. لپ ریڈرز نے ورڈز ڈیکوڈ کرنے کی کوشش کی. ڈاکومنٹریز بنی اور زیدان کا ٹرافی کے سامنے سے سر جھکائے گزرنا ایک آئیکونک سپورٹنگ ایمیج بن گیا. لیکن اس انسیڈنٹ کا ایک اور ڈائمنشن بھی تھا. زیدان الجیرین امیگرنٹ فیملی سے بلانگ کرتے تھے اور فرانس میں ملٹی کلچرل آئیڈینٹی کا امپورٹنٹ سمبل تھے. اس لیے کچھ ڈسکشنز فٹ بال سے باہر نکال کر آئیڈینٹی, ریسپیکٹ, امیگریشن اور سوشل بیک گراؤنڈ تک بھی پہنچ گئے. یہ انسیڈنٹ ایک اسپورٹس کنٹروورسی سے بڑھ کر کلچرل ڈسکشن بن گیا. لیکن زیدان کی کہانی یہاں ختم نہیں ہوئی. اگر زیدان کا کیریئر 2006 پر ختم ہو جاتا تو شاید ان کی لیگسی صرف ایک بریلینٹ فٹ بالر اور کنٹروورشل ورلڈ کپ فائنل کے کپتان کی ہوتی. لیکن کہانی یہاں ختم نہیں ہوئی. زیدان نے فٹ بال سے ڈسٹنس لیا, یعنی دوری برقرار رکھنے کا ایک فیصلہ لیا. پھر کوچنگ کی دنیا میں آئے اور پھر ریال مدرید. یہاں دوستو یہاں سے ان کی دوسری پاری شروع ہوئی. اور آنیسٹلی کہتا ہوں میں یہاں پہ یہ اننگز بھی کسی فیری ٹیل سے کم نہیں تھی. ریئل مدرید میں جب آئے وہ ریئل مدرید کے ایز اے پلیئر واز ایکولی بریلینٹ ایکولی فیمس اور ریئل مدرید کلب کے لیے جب کھیلتے تو ایک پاپولر ایک سینٹیمنٹ تھا زیندین زیدان کو لے کر وتھ ریئل مدرید فینس اور ریئل مدرید کلب کے پریسیڈنٹ نے انہیں اپنے کلب کا ان کو ہیڈ کوچ بنایا اور اس وقت ریئل مدرید کے لا لیگا پرفارمنسز یوفا چیمپئنز لیگ میں پرفارمنسز واز ویری بیڈ تو ریئل مدرید اتھارٹیز یعنی مینجمنٹ نے یہ سوچا کلب مینجمنٹ نے وائی ناٹ گیو ہم اے چانس جی ہاں جب بات ہو رہی ہے ریئل مدرید اور زیندین زیدان کے کوچ بننے پر اور زیندین زیدان کا یہ پروگرام جو ہے بیسیکلی ان کے اوپر ڈیڈیکیٹڈ ہے دا گیم چینجر ہیڈ بٹ سے لے کر کوچ بننے تک کا جو سفر ہے اس کے بارے میں آج ہم ذکر کر رہے ہیں میں ہوں آپ کا ہوسٹ محمد امین تو ریئل مدرید کے کوچ کے طور پر زیدان نے وہ کام کیا جو ماڈرن فٹ بال میں بہت کم مینیجرز کر سکے ہیں انہوں نے ریئل مدرید کو لگاتار 3 چیمپئنز لیگ ٹائٹل جتوائے اور یہ بہت پرانی بات نہیں ہے جسٹ 10 ایئرز اگو 2016 2017 2018 مسلسل 3 چیمپئنز لیگ اب سوچئے ذرا سوچئے کہ ایک کھلاڑی کے طور پر سو مچ پاپولر سو مچ فیمس ورلڈ اوور اس کے بعد انہوں نے اپنے کوچنگ میں بھی وہ دبدبا دکھایا وہ مطلب کرشمہ دکھایا جو کہ آج بھی لوگ یاد کرتے ہیں کہ ہاں بندے میں مطلب اتنا بھی ہے کہ وہ کوچ بھی اتنا ہی سکسیزفل ہے جتنا کھلاڑی کے طور پر تھے وہ 3 کنسیکیوٹو یوفا چیمپئنز لیگ ٹائٹلز اور یہ اچیومنٹ نے زیدان کی مینیجریل ریپیوٹیشن کو کمپلیٹلی ٹرانسفارم کر دیا اب وہ صرف لیجنڈری فٹ بالر نہیں تھے اب وہ سکسیزفل کوچ بھی تھے پیپل اسٹارٹڈ ٹیکنگ ہم سیریسلی ایز اے کوچ انہوں نے دکھایا کہ ان کی لیڈرشپ صرف پچ پر یعنی میدان پر گراؤنڈ پر فٹ بال کھیلنے تک لمیٹڈ نہیں تھی وہ ڈریسنگ روم مینج بھی کر سکتے تھے اٹس ویری ڈیفیکلٹ ٹو بی اے گڈ پلیئر اینڈ اے گڈ کوچ ایٹ دا سیم ٹائم ورلڈ کلاس پلیئرس کو ہینڈل کر سکتے تھے پریشر ابزارب کر سکتے تھے اور سب سے امپورٹنٹ بگ مومنٹس میں ٹیم کو پرفارم کروا سکتے تھے بیکاز زیندین زیدان اسی دور سے گزرے ہوں گے اپنے پلیئرز کی زندگی میں جب پلیئرز رہ چکے ہیں اپنے کریئر کے ٹائم میں ہی نیو دا سارٹ آف پریشر کس طرح کے پریشرز ہوتے ہیں اگینسٹ اسمال کلبس اگینسٹ اسمال ٹیم بڑے کلب کے اگینسٹ میں کس طرح کا مائنڈ سیٹ رکھنا چاہیے کس طرح کا یو نو ایٹیٹیوڈ رکھنا چاہیے اسی طرح سے کوچ جب بنے جب مینیجر بنے دوز تھنگ گاٹ ٹرانسلیٹڈ ایز اے مینیجر اور وہ اپنے کھلاڑی کو بتاتے تھے لیکن جو مینیجر جو کوچ ڈریسنگ روم کو ہینڈل کر لیں وہ سب سے سکسیزفل ہوتا ہے میدان پہ کھیل کچھ اور ہے اصل گیم کیلکولیشن میتھمیٹکس جو ہے وہ ڈریسنگ روم کے اندر ہی چلتا ہے یہاں زیدان کی اسٹوری کا پیراڈاکس اور انٹرسٹنگ ہو جاتا ہے 2006 میں ایک ایموشنل مومنٹ نے ان کی ٹیم کو ڈیمیج کیا تھا لیکن کوچنگ کریئر میں وہ کامنیس اور مین مینجمنٹ کے لیے مشہور ہوئے یعنی جس کھلاڑی نے ایک وقت اپنے ایموشنس کو کنٹرول نہیں کیا اسی شخص نے بعد میں ڈزن آف پلیئرس کے ایموشنس اور ایگوز مینج کیے کین یو بلیو دس جسٹ امیجن کریے سوچیے تصور کریے کہ کیا یہ ممکن ہو سکتا ہے لیکن زیندین زیدان نے یہ پاسبل کر کے دکھایا کہ یہ ہو سکتا ہے دیٹ میجک ورک وتھ زیندین زیدان ایٹ ریئل مدرید لیکن افسوس کی بات ہے کہ 2021 کے بعد خاموشی ہمیں دیکھنے کو ملا اور ریئل مدرید سے دوبارہ وہ الگ ہوئے 2021 میں اور پھر ایک عجیب چیز ہوئی فٹ بال کی دنیا کو یقین تھا کہ زیدان جلد ہی کسی اور میجر کلب کا کوچ بن جائیں گے لیکن ایسا نہیں ہوا ایک کے بعد ایک رومرز آتے رہے لیکن زیدان نے کوئی کلب جاب ایکسیپٹ نہیں کی 5 سال تک وہ کوچنگ سے دور رہے اور اب 2026 میں ہمیں پتہ چلا کہ وہ انتظار کس چیز کا کر رہے تھے آپ کو بھی پتہ ہوگا آپ لوگوں نے بھی نیوز میں یا ٹیلی ویژن سیٹس میں یا آپ کے یو نو سوشل میڈیا کے جتنے بھی پلیٹفارمس ہیں وہاں سے آپ لوگوں کو معلوم چلا ہوگا کہ زیندین زیدان فرانس کا ہیڈ کوچ اور زیدان کے مطابق انہیں پچھلے 5 سالوں میں کلب سے آفرز ملتے رہے لیکن انہوں نے ان سب کو ریجیکٹ کر دیا کیونکہ ان کا ٹارگٹ فرانس نیشنل ٹیم کا جاب تھا ہائی پروفائل جاب فرانس ایک مضبوط یوروپی ٹیم فارمر ورلڈ چیمپئن اور ساتھ ہی ساتھ اگر دیکھا جائے تو آج کے دور میں اگر موسٹ کنسسٹنٹ یوروپین سائڈز میں سے ون آف دا ٹیم جس کے بارے میں کہہ سکتا ہوں فرانس ہے فرام دا یوروپ انہوں نے اس پوزیشن کو اپنا ڈریم بتایا اور پھر 28 جولائی 2026 وہ دن آ گیا دین ہی ریئلائز ہز ڈریم اور دیٹ واز دا موقع دیٹ واز دا اپرچونیٹی اور کہہ لیں دیٹ واز اے مومنٹ کہہ لیں زیدان واز ویٹنگ فار اٹ اور زیدان کی واپسی ہوئی فرانس میں فرینچ فٹ بال فیڈریشن نے آفیشیلی اناؤنس کر دیا زینیدین زیدان فرانس کے نئے ہیڈ کوچ ہیں انہوں نے دیدیے دیشوم کی جگہ لی دیشوم نے 14 سال تک فرانس کو کوچ کیا تھا یہ دیشوم ہی زیدان کے ساتھ کھیلا تھا 1998 ورلڈ کپ میں جب فرانس کو جیت ہوئی تھی ورلڈ کپ ٹائٹل جیتنے میں وہ کامیاب تھے دیشوم واز ون آف دا موسٹ یو نو ویری ڈیڈیکیٹڈ پلیئرز آف فرانس اور 14 سال تک وہ فرانس کے کوچ بنے 2018 میں فرانس کو ٹائٹل بھی جیتوا ہے آئی مین ورلڈ کپ ٹائٹل ایز اے مینیجر یونیک ریکارڈ ہے ان کے پاس اور ان کے ایرا میں جیسے میں نے کہا کہ رشیا میں فرانس نے 2018 ورلڈ کپ جیتا کروشیا کو ہرایا 2022 ورلڈ کپ فائنل تک پہنچے اور 2026 ورلڈ کپ میں بھی سیمی فائنل تک گئے تو اٹس اے ریکارڈ واز گڈ لیکن 2026 ورلڈ کپ میں اسپین کے خلاف سیمی فائنل میں 2-0 کی ہار کے بعد دیشوم کا لانگ ایرا ختم ہوا اور فرانس نے بیٹن زیدان کو دے دی اور زیدان کا کانٹریکٹ 4 سال کا ہے یعنی ان کا مینڈیٹ 2030 ورلڈ کپ تک جاتا ہے اور یہاں سے ایک نیا چیپٹر شروع ہوتا ہے دوستو زیدان کے اپائنٹمنٹ کے وقت ان کی ایموشنز بھی کلیئرلی نظر آ رہی تھی واز ویری ایموشنل جب انہیں اپوائنٹ کیا گیا اینڈ ان کے اسپیچ میں بھی انہوں نے یہ کہا کہ یہ وہ جاب ہے جو میں چاہتا تھا انہوں نے کہا کہ فرانس ٹیم کو کوچ کرنا ان کا ایک خواب تھا ان کے لیے یہ صرف ایک اور کوچنگ اسائنمنٹ نہیں تھی یہ وہ پوزیشن تھی جس کا وہ 5 سال تک انتظار کرتے رہے ویری کلیئرلی آئی مین ہی سیڈ دیٹ کلب کوچنگ میں وہ بالکل انٹرسٹڈ نہیں تھے بیکاز بہت ہو گیا ریال مادرید کا ایکسپیرئنس تو اس کے بعد ہی ڈیڈنٹ ٹیک اپ اینی کوچنگ جاب ان اے کلب تو ان کا ٹارگیٹ تھا نیشنل ٹیم در کہ نیشنل ٹیم میں جب کوچنگ کرواتے ہیں وہ پروفائل ہی الگ یو نو یو کمپیٹ ایٹ دا ٹاپ لیول ورلڈ کپ کنٹینینٹل کپ جیسے یو ایف اے چیمپئنز لیگ ہے اور نیشنز کپ کافی کچھ چیزیں ہیں نیشنل ٹیم کے کوچ ہونے سے آپ کا جو پروفائل ہے وہ زیادہ یو نو مزید بڑھ جاتا ہے زیدان نے کہا کہ ریئل مادرید چھوڑنے کے بعد انہوں نے کلب آفرز ایکسیپٹ نہیں کیے کیونکہ فرانس کے ساتھ کام کرنا ہی وہ چیز تھی جو وہ کرنا چاہتے تھے یہ اسٹیٹمنٹ امپورٹنٹ ہے دوستو کیوں اب بتاتا ہوں کیوں کیونکہ زیدان نے اپنے کریئر کے پیک پر لیکریٹیو کلب اپرچونیٹیز کے بجائے پیشنس چوز کی انہوں نے ویٹ کیا انتظار کیا صبر اور اب انہیں وہ اپرچونیٹی مل گئی ہے اب زیدان کے سامنے سب سے بڑا چیلنج لیکن ڈریم جاب مل جانا اور ڈریم جاب میں سکسیزفل ہونا دو بالکل مختلف چیزیں ہیں دوستو زیدان کے سامنے ایکسپیکٹیشنز بہت زیادہ ہیں فرانس کے پاس دنیا کے ایسے کہیں معروف کھلاڑیوں میں سے کچھ ایسے کھلاڑی موجود ہیں جیسے کہ کیلین ایمباپے مائیکل اولی سے بریڈلی بارکولا ڈیزائر دو اور ایک ایسی اسکواڈ جس میں ڈیپتھ بھی ہے اور ٹیلنٹ بھی لیکن ٹیلنٹ کے باوجود فرانس کو 2026 ورلڈ کپ میں ڈس اپوائنٹمنٹ کا سامنا کرنا پڑا سب نے سوچا تھا میں نے بھی سوچا تھا کہ فرانس از دا فیورٹ ٹو ون 2026 کا ورلڈ کپ مجھے لگا تھا لیکن میں وہ یہ نہیں کہہ رہا ہوں کہ میں کوئی جس کو کہتے ہیں کہ فیورٹزم کی بات کر رہا ہوں ٹیم کے جو ٹیم میں جو ڈیپتھ ان ڈیپتھ ٹیلنٹ مجھے نظر آئے اس کے بیسس پر میں نے یہ سوچا تھا کہ فرانس ایٹ لیسٹ ول گو ٹو دا فائنل جیتے یا نہ جیتے لیکن سیمی فائنل میں ہی ان کو ہارنا پڑا اگینسٹ دا ایونچوئل چیمپئن اسپین ہوتا ہے کبھی کبھار ٹیلنٹڈ سائڈ جیسے اسپین کے بارے میں بھی کہا گیا تھا کہ اسپین 2022 ورلڈ کپ میں اتنا مطلب آئی وڈ ناٹ سے کہ ایز اے اسکواڈ اٹ واز ناٹ بیڈ اٹ واز فل آف یانگسٹرز فل آف یانگ پلیئرز اینڈ ایک ٹرانزیشن اس ٹائم ہمیں نظر آیا ایک ٹرانزیشن کے بعد اسی یانگ پلیئرز نے آج یو نو اسپین کو ورلڈ کپ جتوانے میں مدد کی تو ویسے ہی ہو سکتا ہے کہ جیسے اسپین کے ساتھ ہوا ہے کہ فرانس 2030 ورلڈ کپ بھی جیت لے آئی مین اینی تھنگ از اے پاسبلٹی اینڈ فرانس کے لیے اگر زیدان ورلڈ کپ جیت لے تو شاید 2006 کا وہ فائنل تھوڑا بھلا پائے گا ایز اے پلیئر جس وقت انہوں نے ماترازی کو ہیڈ بٹ کیا تھا تو مجھے لگتا ہے کہ کچھ اسٹریٹجیکلی زیدان نے ہیز ٹیکن اپ دس جاب آف فرانس کہ فرانس کو ورلڈ کپ چیمپئن بنانا ہے بنتا ہے 2030 تک میں ویٹ کر لوں گا और 2030 में वर्ल्ड कप में जितवाऊंगा फ्रांस को. हो सकता है इनका हदफ हो, इनका स्ट्रेटेजी हो, नोबडी नोज. नोइंग जिदान एंड नोइंग हिम, एवरीबडी एज अ पर्सनैलिटी, वेरी क्वाइट, वेरी काम. और यहाँ पर कहना बड़ा मुश्किल होगा कि उनके दिमाग में चल क्या रहा है. अब जिदान को टीम को रिबिल्ड नहीं बल्कि रिफाइन करना है. दैट वुड बी हिज यू नो प्रायोरिटी. रिबिल्ड करने की जरूरत है, जैसे मैंने कहा कि फुल ऑफ टैलेंट. उन्हें फ्रांस की अटैकिंग पावर को मेंटेन करते हुए डिफेंसिव बैलेंस भी इम्प्रूव करना होगा. और सबसे अहम बात, उन्हें अपनी आइडेंटिटी एस्टैब्लिश करनी होगी. यहाँ फ्रेंच टीम इज द बेस्ट इन द वर्ल्ड, क्योंकि देशों और जिदान दो बिल्कुल मुख्तलिफ फुटबॉल पर्सनैलिटीज हैं. देशों का फुटबॉल प्रैग्मेटिक, स्ट्रक्चर्ड और रिजल्ट ओरिएंटेड था. जिदान की प्लेइंग फिलॉसफी नेचुरली अटैकिंग और टेक्निकल फुटबॉल के करीब समझी जाती है. देखिए जिदान एज अ प्लेयर, आपको पता होगा कि ही वॉज एन अटैकिंग मिडफील्डर. गोल भी करते थे, मूव भी तैयार करते थे अपने साथी खिलाड़ी के लिए. तो एक तरफ ये देखा जा रहा है कि एज अ प्लेयर उनकी पर्सनैलिटी किस तरह के वो खिलाड़ी थे. तो अगर वो यू नो अटैकिंग प्लेयर थे तो डेफिनेटली यू वुड लुक फॉर दोज अटैकिंग यू नो स्पार्क इन हिज टीम. और देशॉम के बारे में बताऊं कि वो डिफेंसिव मिडफील्डर थे अपने टाइम में. तो एक होता है अपना जो नज़रिया होता है वो आपके टीम पे यू नो इट रिफ्लेक्ट्स ऑन योर टीम. सो दैट एग्जैक्टली व्हाट जिदान इज़ गोइंग टू डू नाउ, कि जो नज़रिया उनका था देशॉम का उसको थोड़ा चेंज करना है. जिदान परफेक्ट नहीं थे, ना प्लेयर के तौर पर, ना इंसान के तौर पर, ना कोच के तौर पर. लेकिन शायद इसी वजह से वो इतने फैसिनेटिंग हैं. उनकी स्टोरी में सब कुछ है. जीनियस, सक्सेस, फेलियर, इमोशन, कंट्रोवर्सी, रिडेम्पशन और अब रिस्पॉन्सिबिलिटी. 2006 में जिदान ने अपने टेंपर को कंट्रोल नहीं किया और आज 2026 में उनके पास दूसरे प्लेयर्स के टेंपर, प्रेशर और एक्सपेक्टेशंस को मैनेज करने की रिस्पॉन्सिबिलिटी है 20 साल बाद. ये आयरनी फुटबॉल हिस्ट्री की सबसे इंटरेस्टिंग आयरनीज में से एक है. क्या जिदान अपनी सबसे बड़ी गलती को सबक बना सकते हैं? एक कोच के तौर पर जिदान का सबसे बड़ा चैलेंज टैक्टिकल नहीं हो सकता, हो सकता है साइकोलॉजिकल हो. उन्हें प्लेयर्स को समझाना होगा कि हाई प्रेशर मोमेंट्स में इमोशंस को कैसे कंट्रोल करना है, क्योंकि इंटरनेशनल फुटबॉल में एक मैच, एक मोमेंट, एक रेड कार्ड पूरी कैंपेन बदल सकता है. और जिदान इस बात को किसी और से बेहतर नहीं समझते हैं. उन्होंने खुद इसका एक्सपीरियंस किया है. उन्होंने देखा है कि एक सेकंड का डिसीजन किस तरह करियर की सबसे आइकॉनिक तस्वीर बन सकता है. इसलिए शायद जिदान के प्लेयर्स को मेंटल प्रेशर और इमोशनल कंट्रोल के हवाले से जो लेसन्स मिलेंगे वो किसी टेक्स्ट बुक से नहीं बल्कि एक लिविंग एग्जाम्पल से मिलेंगे. और मतराजी, 20 साल बाद भी मतराजी का नाम जिदान के साथ लिया जाता है, लेकिन वक्त ने दोनों की स्टोरीज को अलग अलग डायरेक्शंस में ले गया. मतराजी वर्ल्ड कप विनिंग इटाली टीम का हिस्सा रहे, जिदान फुटबॉल के ग्रेटेस्ट प्लेयर्स में शुमार हुए, फिर रियल मद्रिद के सक्सेसफुल कोचेस में से एक बने और अब फ्रांस के हेड कोच हैं. यानी जिस इंसिडेंट ने जिदान के प्लेइंग करियर को एक कॉन्ट्रोवर्शियल नोट पर ख़त्म किया, आज वो इंसिडेंट उनकी पूरी स्टोरी का सिर्फ एक चैप्टर रह गया है, पूरी किताब नहीं. 2026 का जिदान वो जिदान नहीं जो 2006 में बर्लिन से बाहर निकला था. वो जिदान अब 20 साल ओल्डर है, एक्सपीरियंस के साथ, कोचिंग सक्सेस के साथ, फेलियर्स के साथ और सबसे इम्पोर्टेंट पेशेंस के साथ. उन्होंने 5 साल इंतज़ार किया, अब फ्रांस की जर्सी उनके प्लेयर्स पहनेंगे, लेकिन एक्सपेक्टेशंस वो जिदान के कंधों पर होंगी. फ्रांस के फैंस सिर्फ रिजल्ट्स नहीं चाहेंगे, वो जिदान फुटबॉल देखना चाहेंगे, वो अटैकिंग फुटबॉल चाहेंगे, वो क्रिएटिविटी चाहेंगे और सबसे बढ़कर वो ट्रॉफीज चाहेंगे. क्योंकि जिदान के लिए फ्रांस की नेशनल टीम का मतलब सिर्फ एक कोचिंग नौकरी नहीं, कोई असाइनमेंट नहीं, ये उनकी फुटबॉलिंग आइडेंटिटी का सबसे इम्पॉर्टेंट हिस्सा है. 2030 का कॉन्ट्रैक्ट जिदान के पास है, 2030 वर्ल्ड कप तक जिदान का ये कॉन्ट्रैक्ट है. 2030 का वर्ल्ड कप स्पेन, पोर्चुगल और मोरक्को में होगा. اور اگر زیدان اپنا کانٹریکٹ کمپلیٹ کر لیتے ہیں تو ان کے لیے یہ ایکسٹراآرڈینری سرکل کمپلیٹ کرے گا. ایک پلیئر کے طور پر ورلڈ کپ ونر, ایک کوچ کے طور پر فرانس کے ورلڈ کپ کیمپین کے لیڈر, اور بیچ میں 2006 کا وہ کنٹروورشل فائنل. یہ کہانی آلموسٹ سینیمیٹک ہے. 1998 زیدان ورلڈ چیمپئن, 2006 زیدان ریڈ کارڈ, 2016 سے 18 زیدان چیمپئنز لیگ وننگ کوچ, 2026 زیدان